0: और तुमसे पहले भी पैगंबरों के साथ तमस्खुर होते रहे हैं, सो जो लोग उनमें से तमस्खुर किया करते थे उनको तमस्खुर की सजा ने आ घेरा।
1: قل سيروا في الأرض ثم انظروا كيف كان عاقبة المكذبين
0: کہو کہ اے منکرین رسالت ملک میں چلو پھرو پھر دیکھو کہ جھٹلانے والوں کا کیا انجام ہوا
1: قل لمن ما في السماوات والأرض قل لله كتب على نفسه الرحمة